0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज हफ्ता है सफ़र की 10 और जुलाई की 25 तारीख। ये रेडियो पाकिस्तान है। आसफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म और चीफ ऑफ डिफेंस फोर्सेज ने रावलपिंडी में मुश्तरका तौर पर स्काई 47 कुराकरम 01 डेटा सेंटर का इफ्तिताह किया। पाकिस्तान और किर्गिज़िस्तान ने दो तरफा ताल्लुकात मजीद मुस्तहकम बनाने के अपने मुश्तरका आज़म का अयादा किया है। सिक्योरिटी फोर्सेज ने खैबर पख्तूनख्वा के जिला टांक में 12 दहशतगर्दों को हलाक कर दिया है। भारत के गैर कानूनी जेर कब्जा जम्मू कश्मीर में भारतीय फोर्सेज की जानिब से बड़े पैमाने पर मुहासरे और तलाशी की कार्रवाइयों का सिलसिला जारी है। डूबने से बचाव का आलमी दिन आज मनाया जा रहा है। पाकिस्तान और श्रीलंका की खवातीन खिलाड़ियों की क्रिकेट टीमों के दरमियान 3 मैचों की सीरीज का दूसरा एक रोजा बैन अल-अक़वामी क्रिकेट मैच आज हेम्बनटोटा में खेला जाएगा। और अब खबरों की तफसील। वज़ीर-ए-आज़म मोहम्मद शहबाज शरीफ और चीफ ऑफ डिफेंस फोर्सेज फील्ड मार्शल सैयद आसिम मुनीर ने मुश्तरका तौर पर स्काई 47 कुराकरम 01 डेटा सेंटर का इफ्तिताह किया, जो पाकिस्तान के डिजिटल मुस्तकबिल को बेहतर बनाएगा। रावलपिंडी में इफ्तिताही तकरीब से खिताब करते हुए वज़ीर-ए-आज़म ने नए कायम करदा डेटा सेंटर को एक शानदार कामयाबी करार देते हुए इस एतमाद का इजहार किया कि यह पाकिस्तान की तकनीकी तरक्की और डिजिटल टेक्नोलॉजी से वाबस्ता मुस्तकबिल की तामीर में अहम किरदार अदा करेगा। उन्होंने फील्ड मार्शल सैयद आसिम मुनीर की क्यादत और इस मनसूबे से मुंसलिक तमाम अफराद की काविशों को सराहा। शहबाज शरीफ ने कहा कि मंसूबे की कामयाब तकमील इस बात का सबूत है कि पुख्ता अज़्म और मुश्तरका कोशिशों से पाकिस्तान मुश्किलात पर काबू पाकर कौमी अहदाफ हासिल कर सकता है। उन्होंने कहा कि डेटा सेंटर जैसे मंसूबे पाकिस्तान का मुस्तकबिल है और तमाम रियासती इदारों को इस सहूलत से मुंसलिक होना चाहिए ताकि इसकी सलाहियतों से भरपूर इस्तफादा किया जा सके। उन्होंने कहा कि डेटा सेंटर की गुंजाइश 8.5 मेगावाट है। वज़ीर-ए-आज़म ने कहा कि मुल्क के डिजिटल इंफ्रास्ट्रक्चर को मजीद मजबूत बनाने के लिए इसी नौयत के डेटा सेंटर कराची और लाहौर में भी कायम किए जाएंगे। स्काई 47 पाकिस्तान का सबसे बड़ा डेटा सेंटर और मस्नूई जहानत का डिजिटल इंफ्रास्ट्रक्चर है। आलमी मयार के मुताबिक कायम किए गए इस डेटा सेंटर को आला कारकर्दगी का कंप्यूटिंग इंफ्रास्ट्रक्चर फ्राहम करने के लिए डिजाइन किया गया है, जो मुल्क के अंदर मस्नूई जहानत के काम को आला दर्जे की दुरुस्तगी के साथ करने की सलाहियत का हामिल है। यह सहूलत हर सतह पर खुद मुख्तार क्लाउड आर्किटेक्चर और सनती सतह की सिक्योरिटी की खसूसियात रखती है और इस बात को यकीनी बनाती है कि पाकिस्तान के अहम डेटा की मुल्क के अंदर महफूज तरीके से होस्टिंग की जाए। डेटा सेंटर पाकिस्तान की डिजिटल खुद मुख्तारी को तकवीत देगा, कौमी इस्तेहकाम में इजाफा और मुल्क में डिजिटल इनकलाब की रफ्तार तेज करेगा। पाकिस्तान और किर्गिज़िस्तान ने दो तरफा ताल्लुकात मजीद मुस्तहकम करने के लिए अपने मुश्तरका आज़म का अयादा किया है। ये आज़म किर्गिज़िस्तान के शहर चोलपुर आता में शंघाई तावन तंजीम की वज़ीर ख़ारजा काउंसिल के इजलास के मौके पर नायब वज़ीर आज़म इसहाक डार और किर्गिज़ वज़ीर ख़ारजा के दरमियान होने वाली मुलाकात में किया गया। दोनों रहनुमाओं ने आला सतह के राबते जारी रखने की अहमियत पर जोर देते हुए इस बात की अहमियत भी उजागर की कि गुज़श्ता साल जम्हूरिया किर्गिज के सदर के पाकिस्तान के सरकारी दौरे और इस माह सदर पाकिस्तान के किर्गिज़िस्तान के सरकारी दौरे के दौरान होने वाले फैसलों पर बरवक्त अमल दरामद किया जाए। उन्होंने दो तरफा तआवुन पर होने वाली पेशरफ्त का जायजा लिया और तिजारत, सरमायाकारी, तवानाई, राबतों के फरोग, कारोबारी इदारों के बाहमी तआवुन और अवामी रवाबित को मजीद बढ़ाने पर भी तबादला ख्याल किया गया। दोनों रहनुमाओं ने इलाकाई और आलमी सूरतेहाल पर भी तबादला ख्याल किया और इस अज़्म का अयादा किया कि वो अमन, इस्तेहकाम और मुश्तरका खुशहाली के फरोग के लिए बैन अल-अक़वामी फोरम्स पर मिलकर काम जारी रखेंगे। इसहाक डार ने शंघाई तआवुन तंजीम के वज़रा ख़ारजा काउंसिल के इजलास की कामयाब मेज़बानी और अक़वामे मुत्तहिदा की सलामती काउंसिल के 2027 से 2028 की 2 साल मुद्दत के लिए जम्हूरिया किर्गिज को गैर मुस्तकिल रुकन मुंतखब होने पर भी मुबारकबाद पेश की। سیکیورٹی فورسز نے ضلع ٹانک میں پولیس چوکی پر حملے کے جواب میں بھارتی حمایت یافتہ فتنہ الخوارج سے تعلق رکھنے والے 12 دہشت گردوں کو ہلاک کر دیا ہے۔ پاک فوج کے شعبہ تعلقات عامہ کے مطابق حملہ آوروں نے چیک پوسٹ کے سیکیورٹی حصار کو توڑنے کی کوشش کی، تاہم سیکیورٹی فورسز نے بر وقت دلیرانہ اور مؤثر کارروائی کے ذریعے دہشت گردوں کے مذموم مزائم ناکام بنا دیے۔ سیکیورٹی فورسز نے غیر معمولی بہادری اور پیشہ ورانہ مہارت کا مظاہرہ کرتے ہوئے فرار ہونے والے خوارج کو نشانہ بنایا، تاہم اس حملے میں وطن کے 15 بہادر سپوتوں نے جام شہادت نوش کیا۔ حملہ آوروں نے مایوسی میں بارود سے بھری گاڑی چیک پوسٹ کی بیرونی دیوار سے ٹکرا دی، جس کے دھماکے سے چیک پوسٹ کو شدید نقصان پہنچا اور شہادتیں ہوئیں۔ سیکیورٹی فورسز بیرونی سرپرستی میں ہونے والی دہشت گردی کے مکمل خاتمے تک ملک میں انسداد دہشت گردی کی مہم پوری قوت سے جاری رکھیں گی۔ صدر آصف علی زرداری اور وزیراعظم شہباز شریف نے ٹانک میں سیکیورٹی فورسز کی چیک پوسٹ پر دہشت گردوں کے حملے کی شدید مذمت کی ہے۔ اپنے الگ الگ بیانات میں انہوں نے فتنہ الخوارج سے تعلق رکھنے والے 12 دہشت گردوں کو ہلاک کر کے ان کا حملہ ناکام بنانے پر سیکیورٹی فورسز کو خراج تحسین پیش کیا۔ صدر اور وزیراعظم نے دہشت گرد حملے میں شہید ہونے والے بہادر افسران اور جوانوں کو بھی خراج عقیدت پیش کیا۔ انہوں نے شہداء کے درجات کی بلندی اور سوگوار خاندان کے لیے صبر و استقامت کی دعا بھی کی۔ صدر اور وزیراعظم نے کہا کہ سیکیورٹی فورسز اور قانون نافذ کرنے والے ادارے ملک سے دہشت گردی کے مکمل خاتمے تک بھرپور عزم کے ساتھ اپنی کارروائیاں جاری رکھیں گے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر میں بھارتی فورسز نے پکڑ دھکڑ کی کارروائیاں مزید سخت کرتے ہوئے بڑے پیمانے پر محاصرہ، تلاشی، گھروں پر چھاپوں اور لوگوں کی چیکنگ کا سلسلہ جاری رکھا۔ بھارتی فوج، نیم فوجی دستوں اور پولیس نے سری نگر، اسلام آباد، بڈگام، بارہمولہ، بانڈی پورہ، گاندربل، پلوامہ، کولگام، شوپیاں اور سوپور میں حریت کانفرنس کے گھروں پر تلاشی کی کارروائیاں کی۔ گھروں پر چھاپوں اور تلاشی کے دوران بھارتی فورسز نے کئی علاقوں میں خانہ کو ہراساں کیا اور گھروں کے سامان کو نقصان پہنچایا، جس سے مقامی لوگوں میں خوف اور بے چینی پھیل گئی۔ ڈوبنے سے بچاؤ کا عالمی دن آج منایا جا رہا ہے۔ اس سال دن کا موضوع ہے مل کر لہروں کا رخ بدلیں۔ ہر سال تقریباً دنیا بھر میں 3 لاکھ سے زائد افراد ڈوبنے کے واقعات میں اپنی جان گنوا بیٹھتے ہیں، جن میں تقریباً 1/4 5 سال سے کم عمر بچے ہوتے ہیں، جو عالمی سطح پر 5 سے 14 سال کی عمر کے بچوں کی موت کی 10 بڑی وجوہات میں شامل ہیں۔ افریقی نژاد خواتین اور لڑکیوں کا عالمی دن آج منایا جا رہا ہے۔ دنیا بھر میں افریقی پس منظر رکھنے والی خواتین اور لڑکیوں کو آج بھی معیاری، آسان اور اپنی ثقافت کے مطابق صحت کی بہتر سہولتوں تک رسائی میں مختلف رکاوٹوں کا سامنا ہے۔ دن منانے کا مقصد صحت کی پالیسیوں اور پروگراموں کی تیاری اور ان پر عمل درآمد اور جائزہ لینے کے لیے عمل میں افریقی خواتین اور لڑکیوں کی مؤثر شمولیت یقینی بنانا ہے۔ پاکستان اور سری لنکا کی خواتین کھلاڑیوں کی کرکٹ ٹیموں کے درمیان 3 میچوں کی سیریز کا دوسرا ایک روزہ بین الاقوامی کرکٹ میچ آج ہیمبنٹوٹا میں کھیلا گیا۔ میچ صبح 9:30 بجے شروع ہوگا۔ پاکستان کو سیریز میں 1-0 کی برتری حاصل ہے۔ پاکستان اور ویسٹ انڈیز کے درمیان 2 میچوں کی سیریز کا پہلا کرکٹ ٹیسٹ آج سے تروبا میں کھیلا جائے گا۔ میچ پاکستانی وقت کے مطابق 7:00 بجے شروع ہوگا۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران سندھ، شمال مشرقی اور جنوبی پنجاب، ذیلی خیبر پختونخوا، کشمیر اور شمال مشرقی بلوچستان میں آندھی اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ اس دوران سندھ اور جنوبی پنجاب میں بعض مقامات پر مسلادھار بارش بھی متوقع ہے۔ اسلام آباد، لاہور، پشاور، مری اور مظفر آباد میں مطلع جزوی طور پر ابر آلود رہنے، گرج چمک کے ساتھ بارش کا امکان ہے۔ کراچی، کوئٹہ اور گلگت میں مطلع جزوی طور پر ابر آلود رہنے کے ساتھ ہلکی بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض شہروں کا درجہ حرارت۔ اسلام آباد 26 ڈگری سینٹی گریڈ، لاہور اور پشاور 28، کراچی 29، کوئٹہ 24، گلگت 19، مری 16 اور مظفر آباد میں 23 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیش گوئی کے مطابق جموں، پلوامہ، شوپیاں، بارہمولہ میں جزوی ابر آلود موسم کے ساتھ آندھی اور بارش کا امکان ہے، جبکہ سری نگر، لہ اور اننت ناگ میں مطلع جزوی طور پر ابر آلود رہے گا۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، اننت ناگ، شوپیاں اور بارہمولہ میں 20، جموں 26، لہ 9 اور پلوامہ میں 19 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ اور اسی کے ساتھ خبریں ختم ہوئی۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر۔ دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.